जी सामईन इकराम, प्रेफरेशन रेडियो 1413 AM पर सुबह नौ का प्रोग्राम जो है आशा अख्तर के संग आप समाप्त फरमा रहे हैं। हमारी वेबसाइट broadfordationradio.co.uk और हमारे स्टूडियो का टेलीफोन नंबर 01274306677 बिल्कुल जी हमें कॉल्स जो हैं मौसूल हो रही हैं। टॉपिक ही कुछ ऐसा है। अच्छा, मैं वो जो मेंस हजरात हैं, मर्द हजरात, तो वो जी कि ये ब्यूटी का शोभा जो है ये ख्वातीन से रिलेटेड है, क्या ऐसा ही है? अभी जितने भी मेरे माज़ा सामईन इकराम जो है वो समात फरमा रहे होंगे मेरा प्रोग्राम, तो अरे ये किसने कह दिया कि जो ब्यूटी का शोभा है वो सिर्फ ख्वातीन के लिए है और मर्द हजरात, अगर आप ऐसे करेंगे फिर तो वो ये आज का टॉपिक ही बोरिंग हो जाएगा। अच्छा, एक ख्याल, अच्छा चलिए ऐसे कर लेते हैं कि जो पर्सनालिटी है, आप कहते हैं ना कि किसको नहीं अच्छा लगता कि उसकी पर्सनालिटी जो है वो सबसे यूनिक हो, मुनफरिद, और इस बारे और वो सबसे जुदा और बहुत खूबसूरत नज़र आए, इससे आपका क्या ख्याल है? क्या आप इससे एग्री करते? अगर आप जी के बस वो तो पता है, ख्वातीन की ब्यूटी का तो कुछ पूछे ना और उनकी तैयारी का भी कुछ पूछे ना। अगर मैं आपको सच्ची बात बताऊं ना, और आपको पता है कि आयशा अख्तर तो कभी नहीं, वो घबराती नहीं है कि मैं अगर आपको फेस करना पड़े कि भई आप मुझसे पूछें टहरे में कि आपने आज क्यों इतना जो है प्रोग्राम लेट शुरू किया, तो फिर सच तो सामने आ जाता है ना कि भई आज तो हमारी बहुत ही एक ज़बरदस्ती और बहुत ही खूबसूरत और मैं कहूँगी हमारी एक ऐसी फ्रेंड, कहते हैं जी फ्रेंड बहुत अच्छी लगती है, वो फ्रेंड हमारी आ रही हैं, क्योंकि मैं क्लूज ही दे रही हूँ, मैं अभी सरप्राइज जो है उसको सरप्राइज ही रहने देती हूँ। तो भाई फिर अच्छा लगता है ना कि हम अपनी फैमिली फ्रेंड्स में जो है वो खूबसूरत नजर आए। क्या ख्याल है आपका इस बारे में? यहाँ पे आके आना आप कहेंगे कि चलें दरगुजर किया, माफ किया, आप भी क्या याद रखेंगी, ठीक है ना? तो जनाब यही बात है, देखें। और लेकिन एक बात तो वाकई काबिले तारीफ है, इस बात को मैं वाकई अप्रिशिएट करूंगी कि मर्द हजरात, मैंने अक्सर देखा है और घर के तो माशाल्लाह माशाल्लाह क्या बात है कि वो बिल्कुल टाइम पे सारे रेडी होते हैं, और ख्वातीन की कहीं ना कहीं जो भी है हमारी तैयारी इनकम्प्लीट, चाहे हम कितने दिनों से लगी हुई हों, ये इज़ ट्रू, ये ख़वातीन से ज़्यादा ये शोभा जो है वो ताल्लुक़ रखता है, रिलेटेड है। लेकिन देखें अब फिर वही बात कि जाज़बे नज़र, शख्सियत और वेरी इम्प्रेसिव पर्सनालिटी जो है बनाना, उसमें तो मर्द हज़रात भी किसी से कम नहीं है। क्या ख्याल है आप सबका? ये तो सुनने वाले जितने भी मेरे सामईन इकराम हैं वो यकीनन इस बात के साथ एग्री करेंगे कि वाकई ये खूबसूरती का शोभा जो है ये सबके लिए है। और आए जी बच्चों की बात करें, आप क्या ख्याल करते हैं, ये किसी से कम मखलूक, ये कम है मखलूक किसी से कि ये खूबसूरत नजर ना आए? आपको पता है वैसे हम खुद का अगर आप बचपन देखें तो हम तो आसमान सर पे उठा लेते थे कि नहीं जी ये चीज हमें पसंद है और ऐसा ही होना चाहिए। क्या ख्याल है आपका? तो ये जनाब ये जो टॉपिक है ना खूबसूरती का, ब्यूटी का, ये सबके लिए है, बच्चे हों, बड़े हों, मर्द हों, ख्वातीन हों, और हमारी बुजुर्ग ख्वातीन हों वो भी माशाल्लाह, बल्कि उनकी जितनी ग्रेसफुल पर्सनालिटी लगती है और जितनी वो ब्यूटीफुल किसी भी फंक्शन के लिए इतनी माशाल्लाह केयरफुली और इतने एहतमाम के साथ जब वो माशाल्लाह रेडी होती हैं, तो ऑनेस्टली स्पीकिंग के बड़ा प्यार आता है ऐसी मौजूद शख्सियात के ऊपर, और ये हमारी जिंदगी की खूबसूरतियां हैं। अब देखें कि एक तो हमने उनकी जो ब्यूटी है उसको लिया, और हमारी खुद की जो खूबसूरतियां हैं वो क्या हैं? हमारे रिश्ते जो हैं, हमारे अपने रिश्ते, हमारे अपने घर का माहौल जो है, ये खूबसूरतियों के सफ़र की अगर हम बात करें ना, तो फिर आप कहेंगे कि वाकई आज का टॉपिक जो है वंडरफुल है,
بریلینٹ ہے. اور اس بات سے آپ کے گھر کا ہر فرد جو ہے, اللہ تعالیٰ ہم سب کے گھروں میں سکون رکھے, ہم سب سے جڑے ہوئے جتنے بھی حقیقی رشتے ہیں, دیکھیں اپنی آل اولاد سے تو ہر کوئی پیار کرتا ہے, کہیں یہ بات درست ہے یا نہیں ہے. اور پھر ہمارے پیرنٹس, اپنے ایک خاندان فیملی کنبے کے علاوہ ہم سے جڑے ہوئے وہ رشتے جو پیٹرنل اور میٹرنل ہمارے رشتے داری میں آ جاتے ہیں, اور ان رشتوں کا ہم جو ہے وہ بہت سی, یہ میں اب اس ٹاپک پہ بات نہیں لے کے جاؤں گی کہ بہت سی ویڈیوز وائرل ہو جاتی ہیں کہ جی پھپھو کو ٹارگٹ کر لیا گیا, اسپیشلی جبکہ یہ جان دیتی ہیں اپنے نیفیوز کے اوپر. اور دیکھیں یہ پھپھو ہو, خالہ ہو, کوئی بھی رشتہ, آنٹی, انکل, جو بھی ہے, یہ سارے ہم رشتوں کو جب لے لیتے ہیں, ریالٹی جو ہے نا اس سے ہم منہ نہیں موڑ سکتے کہ ہر ایک انسان نے ان رشتوں سے گزرنا ہے. جب خود پہ بات آتی ہے نا, یہ بات میں کرنا چاہ رہی تھی کہ ہم دوسروں کو ٹارگٹ کرتے ہیں کہ جی جی یہ پھپھو نے ایسے کر دیا, خالہ نے ایسے کر دیا, ماسی, چچی, تائی, ہم یہ نہیں دیکھتے کہ ہم بھی کسی کی پھپھو ہیں, ہم بھی کسی کی خالہ ہے, ہم بھی کسی کے ساتھ رلے, ہمارا بھی رشتہ ہے, ہمارے سے, میں بھی کسی کی بہن ہوں, میں یہ بہن بھائی, یہ جو رشتے جو ہم دوسروں کو فوری طور پہ کہہ دیتے ہیں کہ یہ ایسے کر رہے ہیں ویسے, ہر رشتہ ہر انسان کے ساتھ جڑا ہے. اس بارے میں غور کرنا ہے, مجھے کچھ بھی کہنے کی مزید ضرورت نہیں ہے. رشتوں کو پامال نہیں ہونے دینا, خوبصورتیوں کا خیال ہر جگہ پہ دیکھیں یوں ہے, اختلاف رائے ہو جاتا ہے. اس کا یہ مطلب نہیں ہے کہ مار کٹائی تک نوبت آ جائے, رشتوں کو ختم کر دیا جائے, تعلقات کو دبا دیا جائے اور بالکل ہمیشہ کے لیے قطع تعلقی کر لی جائے. قطع تعلقی اور صلہ رحمی کا پھر آپ کے سامنے ایک ٹاپک اتنا وسیع و عریض ہے, پھر آپ کہیں گے کہ عائشہ اختر کدھر کو جا رہی ہیں. جناب یہ جو خوبصورتیاں ہیں زندگی کی, چاہے وہ رشتوں کی شکل میں ہے, خوبصورت نیچر ہے ہمارے سامنے, ہماری خود کی ذات کی بیوٹی کے اوپر جو ہے وہ بات کی جا رہی ہے, تو آپ کے ساتھ جو ہے رہے گا ہمارا ساتھ. آپ ہمیں لائیو کال بھی کر کے جوائن کر سکتے ہیں. چلیں آپ کہتے ہیں تو ابھی سے ہم لائیو کالز کا سلسلہ شروع کر لیتے ہیں. جی بولیں تو آپ کی کال جو ہے وہ سارے جتنے بھی ہماری آڈینس ہیں, لسنرز ہیں, ان تک آپ کی آواز پہنچے گی. آپ بتائیں کہ آپ اس ٹاپک سے کس حد تک ایگری کرتے ہیں, آپ کیا بولنا چاہتے ہیں, آپ کی کیا آ رہا ہے, آپ کیا سمجھتے ہیں کہ یہ آج کا ٹاپک جو ہے بیوٹی کے بارے میں, حسن کے بارے میں کیسا ہے. ضرور ہمیں اپنی آرا دیجئے, ہمارے ساتھ رہیے اور یہ خوبصورت سا ایک نغمہ جو ہے وہ آپ کی نظر کرتے ہیں.

0: जी मोदी स्वामी निक्राम, हमारे पास इस वक्त एक कॉलर हैं ऑनलाइन। हम उनको जरूर जो है कॉल पर लेना चाहेंगे। तो जी आप इस वक्त मौजूद हैं जी कॉल के ऊपर?
1: أعوذ بالله من الشيطان الرجيم بسم الله
0: जी
1: الرحمن الرحيم جناب محترمہ علی صاحب عزت ماب اور نہایت قابل عزت قابل احترام قابل ریسپیکٹ قابل رفت جناب محترمہ آشا اختر جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ اینڈ ویری گڈ آفٹر نون
0: وعلیکم السلام و رحمۃ اللہ وبرکات اور جی گڈ آفٹر نون تھینک یو
1: جی اور سب سے پہلے تو ماشاء اللہ आपकी पूरी ब्रेड फॉर एशियन रेडियो की पूरी टीम को और माशाल्लाह जो हस्ती जो शख्सियात और जो पर्सनैलिटी जो लेजेंड आपके साथ तशरीफ फरमा है विराजमान है जनाब मोहतरमा अली जनाब इज्जत माब मोहतरमा शाजिया जी उनको
0: आवाज आ रही
2: नहीं
1: उल्फत बरा
0: आवाज नहीं आ रही
2: सब
1: नया
0: एक मिनट जरा जी अब आवाज आ रही है आपको? जी बोले जरा।
1: जी अस्सलाम वालेकुम आवाज आ रही है मेरी
0: हाँ जी मुझे तो आ रही है तो
1: समय तक आवाज पहुंच रही है या वैसे ही मैं हले कुछ
0: ये मुझे तो आ रही है। मुझे लगता है कि ऑन एयर भी आपकी आवाज जा रही है।
2: आप ही बता देना आप
0: हाँ
2: कह रहे
0: जी
2: हैं
0: जी जी जी जी बोले
1: जी आवाज आ रही है
0: जी। मुझे तो बिल्कुल आ रही है और मुझे माइक में से भी आ रही है। लगता है हमारी आवाज सभी सामईन इकराम जो है वो सुन भी रहे हैं।
1: शायद हो सकता है चलो कोई बात नहीं
0: जी जी जी जी फरमाए आप बोले।
1: जी मेरी आवाज पहुंच रही है
0: हाँ जी
1: आपको
0: हाँ जी आवाज आ रही है।
1: पहुंच रही है ना बस
0: जी
1: तो
0: जी
1: यही
0: जी
1: काम। तो माशाल्लाह बहुत प्यारा प्रोग्राम आपका माशाल्लाह बहुत उम्दा बहुत म्यारी। और मैं इनके स्टार्टिंग नहीं सुन रहा था लेकिन वो कहते हैं ना कि जॉब का था तो इसलिए अभी मुझे ब्रेक हुई है लंच ब्रेक। तो माशाल्लाह मोहतरमा शाजिया जी माशाल्लाह जो कहते हैं ना कि माशाल्लाह उनका भी मैंने तकरीबन सारी स्पीच सुनी है माशाल्लाह और इतना खूबसूरत उन्होंने माशाल्लाह जो ब्यूटी के बारे में कहा है माशाल्लाह शायद वो भी सुन रही होंगी।
0: जी बिल्कुल। शरी ये जरा कर लो तुम सुन लो
2: मुझे आवाज नहीं आ
0: तुम
2: रही
0: इसमें से सुन लो। जी बिल्कुल
2: तो बोलूंगी कैसे।
0: हाँ
2: हेलो
0: जी बोले बोले।
1: जी हेलो उन तक बात पहुंच रही है।
2: सॉरी सिर्फ आयशा को आवाज आ रही थी सो वी हैड टू पुट द हेडफोन्स ऑन। कैन आई हैव योर क्वेश्चन।
1: हेलो अस्सलाम वालेकुम
2: वालेकुम सलाम। कैन आई हैव योर
1: जी। मेरी
2: क्वेश्चन।
1: मेरी आवाज आप तक पहुंच रही है?
2: हाँ मेरे एक एक ही बंदा सुन सकता है इस वक्त।
1: चलो ठीक है। आशा तो हमेशा मेरी यानी
0: नो आई
1: के
0: कैन हियर
1: आवाज सुनती
0: मैं
1: रहती
0: सुन
1: हैं।
0: सकती हूँ आ रही आवाज
1: जी आवाज पहुंच रही है।
2: जी
1: जी माशाल्लाह सबसे पहले तो माशाल्लाह आपको मेरी तरफ से मैं नाचेज की तरफ से मोहब्बत भरा चाहत भरा उल्फत भरा कीदत भरा नहायत रिस्पेक्ट से नहायत इज्जत से नहायत एहतराम से बहुत बहुत सलाम
2: वालेकुम अस्सलाम।
1: एंड वेरी गुड आफ्टरनून। थैंक
2: गुड आफ्टरनून टू यू टू।
1: यू सो मच। माशाल्लाह बहुत। अब तो मुझे नहीं पता कि हमारे सामीन भी सुन रहे होंगे नहीं लेकिन माशाल्लाह आप सुन रहे हैं तो आपसे क्वेश्चन कर रहे थे। माशाल्लाह एक तो आशा जी को माशाल्लाह इसका सारा क्रेडिट जाता है कि जिन्होंने माशाल्लाह ये प्रोग्राम ऑर्गेनाइज किया हुआ है और माशाल्लाह आपको स्टूडियो में दावत दी है आप स्टूडियो में तशरीफ लाई है अपने कीमती वक्त से तो जिसके वजह से मैं भी आपका बेहद मशकूर और ममनून हूँ और खासकर आशा जी का भी और आप इनके रेडियो की पूरी टीम का कि माशाल्लाह जिन्होंने ऐसी हस्ती को माशाल्लाह ऐसी पर्सनैलिटी को जो है मधु किया है और माशाल्लाह हम हमारे तक जो है वो ब्यूटी की जो माशाल्लाह इतनी खूबसूरत इन्फॉर्मेशन पहुंच रही है तो मैं बहुत आपका शुक्रिया अदा करता हूँ।
2: थैंक यू।
1: तो माशाल्लाह जैसे अभी मैं सुन रहा था प्रोग्राम तो आप फरमा रहे थे जैसे कि इसमें ज्यादा खवातीन होती हैं या मर्द होते हैं या ये होता है वो होता है तो मेरे लगता है क्योंकि मेरा क्वेश्चन ये वैसे मुझे लगता है कि जो इंसान की नेचुरल ब्यूटी होती है ना उसके साथ कोई किसी की रीस नहीं होती। आप समझती हैं ना
2: जी
1: कि
2: जी
1: जो अल्लाह
2: एब्सोल्युटली।
1: ताला ने इंसान को इतना खूबसूरत बनाया होता है ठीक है
0: ये कॉल क्या
1: तो मेरे ख्याल उसके उसका कोई
2: हाँ
1: नेमल
2: जी
1: बदल
2: है
1: नहीं है ठीक है। تو پھر ویسے جیسے خواتین ماشاء اللہ خواتین کو بھی میں کیا بتاؤں کہ مجھے ایک وہ جوک یاد آ جاتا ہے کہ خواتین بھی 3 گھنٹے تیار ہو گئے تو پھر بھی ان کو اپنی تیاری پہ بھی اتنا شک ہوتا ہے, پھر پوچھ رہی ہوتی ہے اپنے ہسبینڈ سے میں کیسی لگ رہی ہوں, یعنی کہ اتنا یعنی کہ وہ یہی چاہتی ہیں کہ ہم زیادہ سے زیادہ خوبصورت لگے کسی بھی پارٹی میں جائیں یا کسی میں جائیں. تو ہم ماشاء اللہ جو جینٹس ہوتے ہیں نا تو ہمیں کوئی نہیں اتنی ہم کیئر نہیں کرتے, ہم نے کہتے ہیں ہو سکتا ہے کہ ہم ایک ہی وہ کہتے ہیں نا ڈریس میں 3-3 جو ہے نا فنکشن جو ہے وہ جو ہے اس کو پورا کر لیں. یہ ہے
2: جی
1: اب میری بات سمجھ رہی ہیں؟
2: ہاں سمجھ رہی.
1: تو خواتین کے ماشاء اللہ وہ کہتے ہیں نا کہ ایک الماری کور بھرا ہوتا ہے نا وہ ڈریس کے ساتھ, ان کی یہی چاہت ہوتی ہے کہ ہم اور خرید لیں, یہ ہم نے پچھلی شادی پہ پہنا تھا یا پچھلے فنکشن میں پہنا تھا, اب ہم یہ پہنیں گے تو فلانی میری دوست کیا بولے گی. ایسے ہی ہوتا ہے نا؟
2: ہاں ہوتا ہے.
1: تو ماشاء اللہ جیسے کہتے ہیں کہ جینٹس آئے ہیں دنیا میں آئے ہیں تو ہم تو ماشاء اللہ اپنے کچھ کام کے لیے آئے ہیں کوئی کاروبار کے, تو میرا لگتا ہے کہ اللہ تعالیٰ نے اور کو یا خواتین کو پیدا کیا ہے کہ اپنے ڈریس خریدنے کے لیے. تو ماشاء اللہ بہت پیارا پروگرام ہے, اللہ تعالیٰ آپ کو سلامت رکھے اور اللہ تعالیٰ آپ کو صحت تندرستی والی لمبی زندگی عطا فرمائے. بہت پیارا پروگرام ماشاء اللہ. ہاں جی تو مجھے اپنی دعاؤں میں یاد رکھے گا, آپ ہمیشہ میری دعاؤں میں رہتی ہیں.
2: تھینک یو سو مچ.
1: تھینک یو. اللہ حافظ.
2: اللہ حافظ.
0: شاہ جی کو بھی میں نے فون کیا ہوا ہے. جی جی بالکل جی. ہاں جی بات کر لی آپ نے. ہیلو وعلیکم السلام. ایک منٹ. یہ نئے کالر آئے تھے؟
2: نہیں وہی
0: تھے. ایک منٹ آپ دوبارہ کال کریں گے پلیز. شاہ جی نے اٹھایا فون. ہیلو
3: جی جی السلام
0: علیکم. وعلیکم السلام. شاہ جی لائیو کالز ٹھیک آ رہی ہیں؟
3: میں تھوڑا سا وی ہوں, میں نے نہیں مانیٹر کیا. آپ کو بتایا تو ہے نا, تو آپ وہ جو ہے نا جب کال آتی ہے نا تو وہ ریسیور رکھنے سے پہلے وہ بٹن دبا کے ریسیور رکھا, پھر جو زارا ریڈیو کے لیفٹ پہ آنا چینل اس کا چینل بھی اوپر کیا اور وہ بٹن بھی دبا دیا.
0: اپنی فیڈ والا
3: کالر کو اللہ حافظ کہتے ہیں تو وہ چینل کو نیچے کر
0: دیتے ہیں تو پھر دوبارہ وہ کال کریں گے. جی جی تھینک یو تھینک یو تھینک یو. ہاں جی وہ میرے خیال کسی اور نے جوائن کیا لیکن اس کو پھر بند کر کے پھر دوبارہ ہم آن لائن لیں گے.
2: آپ کی آواز آ رہی تھی اس میں.

0: जी हमारे रिस्पेक्टफुल रिस्पेक्टेबल लिसनर्स, हमारा प्रोग्राम जो है ब्रफरेशन रेडियो 1413 AM अब इख्तिताम पज़ीर होने को है। हमने शाजिया जी से भी इजाज़त लेनी है और आप सबसे भी इजाज़त लेने का टाइम आ गया है और एक वंडरफुल सा प्रोग्राम। मैं उम्मीद करती हूँ कि आपने आज के प्रोग्राम से भरपूर इस्तेफादा हासिल किया होगा। गुड न्यूज़ भी आपको मिल चुकी है, 20% मैंने समझा था शायद 10% हो, लेकिन 20% इज़ अ गुड अमाउंट रियली। बहुत ही भाई हम सब का इंक्लूडिंग माई सेल्फ, तो मैंने कहा मैं अभी से जरा पक्की कर लेना हम इन द नेक्स्ट फोर वीक। मैं ऐसे कर रही हूँ, अल्लाह का शुक्र है। वैसे अल्हम्दुलिल्लाह, वैसे मैं ये जो आपने बताया मैं इसमें ऑलरेडी कुछ अमल कर रही हूँ। तो बाकी ये है कि हम सब के लिए बहुत ही एक अच्छी, मैं कोशिश करती हूँ आपके लिए कि आपका हमारा प्रोग्राम जो है सिर्फ हमने गाने सुने घर चले गए या आप बैठे बैठाए, तो हमेशा से आपके लिए बहुत ही एक एक्सपेंसिव किस्म के कुछ गिफ्ट्स जो हैं तो वो लेके आऊँ। और हमारी तरफ से एक्सपेंसिव गिफ्ट जो है वो शाजिया के लिए इज़्ज़त व तकरीम का है। ढेर सारी दुआएँ हैं आपकी तरफ से, मेरी तरफ से, अल्लाह ताला इन्हें मज़ीद तरक्कियाँ दे, मज़ीद इनका जो कारोबार है उरूज पर हो। और सबसे बड़ी बात जो है कि अल्लाह हम सबको सेहत व आफियत खैर सलामती वाली सेहत वाली लंबी जिंदगी दे, आमीन सुम्मा आमीन या रब्बल आलमीन। और हमेशा की तरह आपकी दुआएं हमारे साथ हैं और हमारी दुआएं आपके साथ हैं। हमारे प्रोग्राम को इसमें कुछ शक नहीं कि आप लोग जो हैं वो चार चांद लगाते हैं और हमें मज़ीद प्रोग्राम्स को अच्छा बेहतर मयारी स्टैंडर्ड बनाने में हमारे साथ ममदो मावन साबित होते हैं। तो चलें, मैं इस वक्त शाजिया आपका बहुत ज़्यादा शुक्रिया अदा करती हूँ कि आपने इतने कीमती वक्त में से एक वक्त निकाला, हमें टाइम दिया, इतनी प्यारी बातें हुई आपसे और वाकई तबीयत जो है वो बहुत खुश हुई, हशाश बशाश हो गई। मैं ये अक्सर वर्ड बोलती हूँ, मुझे बड़ा प्यारा लगता है। तो तबीयतों का खिला खिला रहना मेन मकसद यही होता है कि हम जहाँ रहें खुश रहें, ठीक है ना। और फिर जब अब ये शाजिया के बताए हुए टिप्स जो हैं, अभी बहुत ज़्यादा और भी जाहिर बात है कि वो स्पेशलिस्ट है, स्किन स्पेशलिस्ट है, थेरेपिस्ट है, उसको सब पता है। आप ज़्यादा जो इस्तेफादा हासिल करेंगे, फ़ायदा उठाएंगे, वो शाजिया के क्लिनिक पर जाएंगे। शाजिया आप ज़रा काइंडली प्लीज़ एंड पे अपना एड्रेस जो है, फुल एड्रेस, अपनी कंपनी का नाम, अपना नाम, और मैं आपको बता दूं कि ये जो हमारी मेहमान है ये हमें स्पॉन्सर किया था इनकी कंपनी ने, स्किन आर्किटेक्ट आपकी कंपनी का नाम है शाजिया का, उन्होंने हमें स्पॉन्सर किया इस प्रोग्राम के लिए और फिर हमने आपकी खिदमत में ये एक स्पॉन्सर्ड प्रोग्राम जो है वो पेश किया। तो मजीद शाजिया जो है वो सारा कुछ आपको एक दफ़ा फिर जाते जाते इंफॉर्मेशन जो है वो फ्राहम कर जाती हैं ताकि आप भरपूर तरीके से जाएं, शाजिया का क्लिनिक देखें। जैसे ये खुद बड़ी वेल मैनेज्ड, वेल डिसिप्लिन्ड और माशाल्लाह वेल एजुकेटेड होने के साथ साथ जो है अपने प्रोफेशन में वाकई ये लगता है कि स्किन स्पेशलिस्ट और स्किन थेरेपिस्ट है। इसका मैंने देखा बहुत ब्यूटीफुल सा क्लिनिक है और बड़ा मैनेज्ड, वेल मैनेज्ड क्लिनिक है। आप ज़रूर जाएं, तबीयत भी खुश होगी और पता भी चलेगा और वेरी फ्रेंडली है शाजिया हमारे साथ। बहुत सबसे बड़ी बात ये होती है और किसी भी जगह पे जाएं आपको फ्रेंडली माहौल मिलता है, इनका स्टाफ बहुत अच्छा है और ये खुद भी माशाल्लाह बहुत ही कोऑपरेटिव है। और आपको किसी भी किस्म की प्रॉब्लम होगी आप वहाँ पर क्लिनिक पर जाके, अब मैं क्या ज़्यादा बातें करूँ, तो शाजिया फिर हमें बता दें हमारा जो स्पॉन्सर है वो आपकी कंपनी का नाम, अपना नाम और अपने क्लिनिक का एड्रेस, ताकि हमारे मौजूद सामईन इकराम जो है उन तक आवाज जाए और वो यकीनन इससे भरपूर तरीके से फायदा उठाएं।
1: Yeah, so it's Skin Architect and it's inside Listers Health Ladies Only Gym on Heaton Road. We have a doctor and a nurse practitioner in the clinic and three skin therapists. So you can come down, have a skin consultation and a skin analysis scan. You just need to mention the radio or your name, Aisha Akhtar, and they will also get 20% off their first treatment within the next 4 weeks. If you'd like to follow us on Instagram, Skin Architect UK, or on Skin Architect on TikTok. Our telephone number is 01274982121. They can also WhatsApp us on the same number on 01274982121. Thank you so much for listening, and thank you so much for your love and respect.
0: MashaAllah. Thank you very much, Shazia. Inshallah, have a wonderful evening and a wonderful afternoon, inshallah. And many, many more du'as for you, inshallah.
1: Thank you so much.
2: Co.UK. This is Bradford Asian Radio.
3: And the winner is...
4: And the winner is...
0: جی بالکل سامعین اکرام، پریفریشن ریڈیو 1413 AM کی طرف سے آپ سے عائشہ اختر بھی اجازت چاہتی ہیں. انشاءاللہ آپ فرائیڈے مجھے ونس اگین سن سکیں گے، اور پھر ایک دفعہ آپ سے بات ہوگی، پھر لائیو کالز کا سلسلہ ہوگا، آپ نعت نشید جو بھی ہیں وہ پڑھ سکتے ہیں. تو انشاءاللہ آپ فرائیڈے آپ سے ملاقات ہوگی. اپنا بہت ڈیرو ڈیل خیال رکھیے گا، اور شازیہ کے بتائے ہوئے جو اسکن کیئر جو ہے، ابھی پروڈکٹس تو کچھ نہیں، وہ تو کلینک پہ جا کے آپ کو پتہ چلیں گے، اور کچھ بہت اچھے مفید باتیں جو ہوئیں ان کے ساتھ، امید کرتی ہوں آپ ضرور ان سے فائدہ اٹھائیں گے. تو جی آپ کا بہت شکریہ، تھینک یو، رب رکھا تے، اللہ حافظ.
2: Visit participating post offices, euro change and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
5: دولہے کا سہرا سہانا لگتا ہے.
6: ارے دلہا جب شیروانی ملان دلہا ہاؤس کی پہنے گا تو سب کچھ ہی سہانا لگے گا. ملان کی شیروانی، شلوار قمیض، ویسٹ کوٹ، پرنس کوٹ صرف 3 دن میں آرڈر پر تیار کیے جاتے ہیں. مردانہ ملبوسات کا بریڈفورڈ کا منفرد مرکز، جن کے لباس عام سے دلہے کو شہزادہ بنا دیں.
7: ملان دلہا ہاؤس، 8183 وائٹ ایبی روڈ، بریڈفورڈ، BD8 8DR. ٹیلیفون 07885428349. ادر برانچ، دی مغل ایمپوریم، 1304 لیڈ روڈ، بریڈفورڈ.
6: سنیے، جیسا بھابھی نے کارپیٹ ڈلوایا ہے ہم بھی بالکل ویسا ہی ڈلوائیں گے.
7: تمہیں پتا ہے بھابھی نے وہ بھی اس کارپیٹ کے اسپیشل آفر کا فائدہ اٹھایا ہے، جہاں کارپیٹ فرام اونلی 299 پر اسکوائر یارڈ، دیوان بیڈز فرام اونلی 99 پاؤنڈز.
6: خوبصورت کارپیٹس، لیمینیٹ لائنو، اور وہ بھی فری میجرنگ، فری کوٹنگ اور فری ڈلیوری کے ساتھ. بوبیز کارپیٹس، لسٹڈ ڈائریکٹ، ٹریفک لائٹس، اولڈ مسٹر ویلیو بلڈنگ، BD3 ADN. بوبی آئیے، بھابھی لائیے، اور دیدہ زیب کارپیٹ سے گھر سجائیے. نمبر ملائیے 07414-2600-78.
8: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
9: تو کھل کر کیوں نہیں کہتی کہ آج پیلز جانے کا ارادہ ہے؟
8: جی ہاں، پیلز، جہاں فش اینڈ چپس، برگرز، فل انگلش بریک فاسٹ، فریش کیکس اینڈ میکرونز،
9: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے. اوپن 7 ڈیز، پیلز، سی روم 46 رولی ایونیو، بریڈفورڈ، BD6 1DA. فون 01274306567. بیہائنڈ شیل پیٹرول اسٹیشن.
6: ارے سنتے ہیں، اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
9: ایسا عمدہ، لذیذ اور مزیدار کھانا تو بریڈ فوڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
6: منگنی، سالگرہ، شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے،
9: اور خوشبو، لذت اور ذائقہ خود کہے کہ منگلا کیٹرنگ سے آیا ہے.
6: منگلا کیٹرنگ، 77 Athington Street، بریڈفورڈ، BD8 ATY.
9: ٹیلی فون 01274731555. منگلا کیٹرنگ سروسز .UK.
10: کیا آپ کی آواز خوبصورت ہے؟ کیا آپ میں بولنے کی ضرورت ہے؟ اگر ایسی ہی صورت ہے تو بریڈفورڈ ایشین ریڈیو کو آپ کی ضرورت ہے. آج ہی اسٹوڈیو نمبر 01274306677 پر کال کیجیے، اور اپنی آواز سننے والوں کے دلوں تک پہنچائیے، اور خود کو ریڈیو سٹار بنائیے. یاد رکھیے، اگر آپ کو بڑی بڑی چھوڑنے کی عادت ہے تو یہ آپ کے کل کے بڑا براڈ کاسٹر بننے کی ضمانت ہے. آج ہی اسٹوڈیو نمبر 01274306677 پر کال کیجیے. بریڈفورڈ ایشین ریڈیو.
2: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.